0: वेलकम बैक लिसनर्स, आप व्यवस्था हैं रेडियो अमन 88.4 है रेडियो अमन। बिल्कुल जनाब ये प्रोग्राम आपकी खिदमत में जो है प्यारा सा केसन कॉस्मेटिक्स पाकिस्तान के खसूसी टाउन से जो है ना वो पेश किया जाता है। वेलकम बैक लिसनर्स, आप बस्ता हैं रेडियो अमन 88.4 टॉक एंड ग्लोबल एफएम 91 डेरा इस्माइल खान की स्टूडियो से बिल्कुल लाइव और बराह रास्त ये प्यारा सा शो केसन कॉस्मेटिक्स पाकिस्तान केसन नेचुरल्स पाकिस्तान के खसूसी टाउन से आपकी खिदमत में पेश किया जाता है। तो बिल्कुल जनाब, आप हमें कॉल कर सकते हैं 09635114888 पर आप हमें कॉल करेंगे और हमारे शो का जो है आप हिस्सा बनेंगे, बताएंगे कि केसन नेचुरल्स पाकिस्तान के आप कौन कौन से प्रोडक्ट इस्तेमाल कर रहे हैं। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम। खल्क लग जे बारा में सार कर जित को खाली खबर उठ तके अब तो गेंटे नदर कई
0: गेंटे बवली ने कीजी गेंटे मुआखस ने दिवरो रसो को लकम जिने खबर को लगे आयो
1: ये खबर को मा जे कम दा नाम में द शेख नुमान बिन तनवीर उर्फ आंसो
0: اخفل نام برشو جناب اخفل نام برشو
1: اخفل نام زندگی نے در شولے ناشنا در دوائے
0: شا خبر جی ناشنا یہ ان نون نمبر دجی ابرو رچے بوائے ٹاپک کا ولی سچ تا سن چوخ فکی جی بکم میں طریقے مناو کو تا سو
1: مش خود ہے خورک وے جے کما دا پتہ نہ لگے دل چیر دے چا جی تم لو ان نہ وا کے ور ولو سور ول ہوا دے کور پر دروازے اور تک سینے وچ پپلا کوئی سچ مو دے نہ مندا ولا کی زرا دلی وے کہ تک دی وقت پریشو
0: सईद जी डेरा मनना वरूर खुशहाल वसे। बिल्कुल जनाब, आप बस हैं रेडियो अमन 88.4 टॉक एंड ग्लोबल एफएम 91 डेरा इस्माइल खान। डेरे वालों, आप जो है ना मेरे ख्याल में सोए हुए हैं, जितने भी डेरे वाल भाई हैं ना वो सोते हुए हैं इस वक्त। बिल्कुल जनाब, आप सोए हुए हैं तो आपको जगाना हमारा काम है। सो आप लोगों ने कॉल करनी है 0963 पर 09635114888 पर आप हमें कॉल कर सकते हैं। ठीक है जी, कॉल कर सकते हैं और SMS के लिए आपने RAT स्पेस अपने प्यारा सा नाम अपने प्यारे से शहर का नाम लेकर 8583 पर आप लोगों ने सेंड करना है। 09635114888 पर आप हमें कॉल कर सकते हैं। बिल्कुल जनाब, 09635114888 बंदे तासो कॉल रहते खबले सो और शो छे अखबल बरखा चवले सो जी पति नंबर बंदे बतासो मुंगा मलगरतियां बखिएगी 09635114888 बंदे तासो कॉल खबले सो। ठीक है जनाब, तो एज यू नो वेल दिस प्रोग्राम इज ब्रॉट यू बाय केसन नेचुरल्स पाकिस्तान। तो केसन नेचुरल पाकिस्तान के आज में की बहुत ही प्यारे से प्रोडक्ट जो कि न्यूली लॉन्च हुआ है केसन का ताकतवर फार्मूला। एक ऐसा फार्मूला है जो कि जब आप इस्तेमाल करेंगे तो आप खुद कहेंगे कि नस भाई हमारी जो है ना जो कमजोरी थी वो खत्म हो चुकी है और हम फिर से जो है ना सेहतयाब हो चुके हैं। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम
0: जी जनाब, कौन और कहाँ से बात कर रहे हैं आप?
1: मैं
0: जी सिराज भाई, कहाँ से बात करें? साथ रेडियो को बंद करिएगा आप।
1: रेडियो बंद कर
0: जी, रेडियो को बंद करे सो की में हाली लला मैं के कितु गाल करें दे पेवे।
1: मैं जे सिराज आ जंगरा बाद च हूं।
0: अच्छा, डेरा इस्माइल खान तो सुन दे पेवे या टांग तो सुन दे पेवे?
1: इस्माइल खान।
0: डेरा इस्माइल खान तो लला मैं के में हाली टिकटॉक वदे वे तबी सी ठीक वदे तवाडी मैं तो लला ओका ठीक वदे मैं ओका तकड़ा ताजा वदे मैं भाई केसन दे केरा प्रोडक्ट इस्तेमाल करें दा वदे लला केसन कॉस्मेटिक्स पाकिस्तान दा केरा प्रोडक्ट इस्तेमाल करें दे पेवे? ख्याल है ना जी, बस कीरी शी इस्तेमाल करने दा ख्याल है पिया? तेल इस्तेमाल करे सो जरा ताकत वाला फार्मूला या इको इस्तेमाल करे सो कीरी शी इस्तेमाल करे सो तुसा? हां जी,
1: या
0: कीरी शी इस्तेमाल करे सो कीरी शी इस्तेमाल करने दा इरादा है पिया? फार्मूला ब्यूटी क्रीम यूज करे सो जी के सुन मतलब मतलब चिट्टे थी मना चांदे वे तो सा। बिल्कुल जनाब, अस्सलाम। तो जो है कॉल ड्रॉप हो चुकी है जनाब। कॉल जब ड्रॉप होती है तो कॉल ड्रॉप ही हो जाती है। तो जनाब आप ही हमें ज्वाइन कर सकते हैं और बता सकती हैं जी कि केसन का आप कौन सा प्रोडक्ट इस्तेमाल करने वाले हैं, कर चुके हैं या करने वाले हैं, क्योंकि अभी एक न्यूली प्रोडक्ट जो है ना वो है केसन का ताकत प्लस फार्मूला। जी ताकत प्लस फार्मूला आप लोगों ने इस्तेमाल करना है और अपने आप को गोरा बनाना है। गोरा नहीं बनाना है जनाब, ताकत प्लस फार्मूला आप लोगों ने इस्तेमाल करना है और अपने आप को जो है ना सेहतयाब बनाना है, अपने आप को तंदुरुस्त तवाना बनाना है। बिल्कुल जनाब, केसन कॉस्मेटिक्स पाकिस्तान जिकम ताकत प्लस फार्मूला इस्तेमाल है इंशाल्लाह तंदुरुस्त सही और ताकत आप बेबहाल सी। څنګه ماول هم خبره رکړې چې اکثر خلک وی مزدوري کوي مزدور ورور وی ورونه دي مجمل اخویان دي اکثر کور چې کارونه کوي او ستړي سي ډیر سر او مند د چکل سره ډیر ټیم ورته ناس وی کنه او چکل چیږي چې بیا سترګو مخ ته چې ده کنه سترګو مخ ته چې ده کنه دا سي ته را راسي او دا د کمزوري ده دا تاسو کمزوري ده او دا کمزوري به ختمو څنګه به ختمو ا طریقه ده چې تاسو به کیسن طاقت پلس فارمولا به استعمالو کیسن طاقت پلس فارمولا به تاسو استعمالو اخر سره به تاسو کم طاقت ده کنه به حال سي ٹھیک دیکھنے جناب یو کلر دے رسرا السلام علیکم السلام علیکم السلام علیکم جی کال ڈراپ ہو چکی ہے جناب نیٹ ورک کا مسئلہ کبھی کبھی ہوتا ہے کبھی کبھی ہوتا ہے کبھی کبھی کچھ لوگ ہماری آواز سننے کے لیے بھی کال کرتے ہیں کہتے ہیں کہ پتہ نہیں میں لائیو ہوں بھی صحیح ہے نہیں بھی ہوں السلام علیکم السلام علیکم السلام علیکم ہیلو السلام علیکم ہیلو جی جناب آواز نہیں دیتے جی کال کرتے ہیں آواز نہیں دیتے اب ہم آپ کو کیا کہیں منا اب ہم آپ کو کیا کہیں جی السلام علیکم جی تو کال ڈراپ ہو چکی ہے جناب ونس اگین آپ سب کو میں ویلکم کہوں گا جو اس وقت ہمارے ساتھ جڑ چکے ہیں سو کیسن نیچرلز پاکستان کا نام آپ لوگوں نے ہمیشہ یاد رکھنا ہے جی کیسن آپ کو ہر طرف سننے کو ملے گا کیسن نیچرلز پاکستان ایک ایسا نام ایک ایسا معیار کیا آپ یاد رکھیں گے جی السلام علیکم جی رو رو چوک لکھم جی نہ خبریں کھول گیا آئے ہو اچھا رنگے ورورا آواز کٹ سولا خپل جائب لگا چینج کے کنا لش پسیڈ سا ورورا نیٹ ورک دلان ہے بلکل جناب کلب ارداس ویچی تاسو آواز کٹ کیجی کنا بی خپل چی کم جیبنے تاسو بلاڑی و آجائب لگا ہوندہ تاسو چینج کھو السلام علیکم وعلیکم السلام لالی جی جان کون دے کی تو گل کرن دے پہوے
2: جی میں ابھی روٹان لے لگیا ہوں
0: قربان کیا بات ہے جی ادھا ڈیرے اسماعیل خان تے ادھا کوٹ ولی دار اللہ دا شکر ہے جی تساں حال لیو تساں ٹھیک ٹھاک ودے وے تبھی اسی تواری ٹھیک ودی ہے
2: اللہ پاک دا بہت احسان ہے تواڈا پروگرام سن دے تے بڑی دلچسپی نال
0: اچھا مزہ آندا بھی ہے جی پروگرام تے
2: ہاں ابا گزارا کی تے پے تو دا تھوڑا جتنا
0: تک یار لسنر کو جڑے ہے ٹائم دی سن سی میں کہ چلو جڑے ہے نئی پروڈکٹ لانچ چاہیے تے نال جڑے ہے نا پروگرام کو دلچسپ ضرور بنے سو لالا میر حسین اصلی جڑے ہے تو کو آپ کی معلوم ہو سی تو صحیح پرانے لسنر وے پہ ایک کمرشل شو ہوندا ہے اسی سا گزارا تر گال کرنی پوندی ہے پروڈکٹ دے اوتے ٹھیک ٹھیک ہے جی تے تواڈے نال انشاءاللہ گال کرے سو ہاں بالکل جی تو تے
2: ایویں کرو نا تھوڑا ٹائم تو تقسیم کرو نا پروڈکٹ دے اوتے 15 20 منٹ پہلے گال کر کے تے بعد والا
0: اپنا میٹھا جہ نام لکھو اپنے شہر کا نام لکھو 85 83 تو میرے سینڈ کرے سو ہاں جی ابھی امیر حسین لالا ہاں جی اور ٹاپک آج میں رکھی بدام بھائی اگر تو کوئی بندہ خفا تھی میں لوگوں کے طریقے تو سمجھ دے خفا تھی بندہ خفا ہی رہا ٹھیک ٹھیک ہے امیر حسین لالا خوش رہے جی ہنسا بس رہے تو ہمیشہ کی سولو جی جی جی کیا بات ہے اگر میں تو کل خفا تھی منے تے کیڑے شعر نال تو سمے کو منے سو
2: میں اکسا کیوں رس دے تے دے روسیاں دا کائنات نی مل تو کیوں رس دے
0: ہاں ہاں
2: جدا جان دا ہے تیری مشک بنا نہیں کھل دے تول تو کیوں رس دے
0: واہ واہ
2: جان دے مشک بنا نہیں کھلدے پھول تو کیوں رس دے
0: واہ واہ
2: رول ویسی تن دے صحرا وچ میری روح بلبل تو کیوں رس دے اوے آس کا شاکر رول وان تو میں وے نہ رول تو کیوں رس دے اے
0: کیا وے تن سی میں نہ رس دل میں منیز گیا بڑا اچھا طریقہ بتایا ہے تو بالکل جناب اگر آپ کے پاس بھی کوئی ایسا طریقہ ہو کہ آپ سے اگر کوئی ناراض ہو جائے تاس ان خفش کے سنگے مناؤ یا سنگے مناؤ کھو تو بالکل جناب میں آج پروگرام کا جو ہے نا آپ کو ایک شیڈیول بھی بتا دیتا ہوں کیونکہ جو پہلے 20 منٹ ہوتے ہیں وہ ہم پروڈکٹ پر بات کریں گے اس کے بعد جو ہے نا پھر ہم 20-25 منٹ آپ کو دیں گے اس کے بعد جو آخری 15 منٹ ہوں گے ہم پھر ان شاء اللہ پروڈکٹ پر بات کریں گے السلام علیکم السلام علیکم
2: وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ
0: اچھا رہیں گے یہ ورورا شیئے طبیعت سید شدا سو کل کم جنہ خبرے کھولے گیا تھا سو انور انور بھائی چرنگے یہ شیئے طبیعت سید مشدا اللہ یار استعمال بالکل جسمانی طاقت دا پارا دا طاقت پلس فارمولا چے کم دا کنا دا یو سپلیمنٹ دے یو پکی ورتا یا دی گی دا سے شاید دا تکول تاسو استعمال او کنا ہر قسم کمزوری بتا سو ختم شی ور سارا جناب کیسن کا جو طاقت پلس فارمولا ہے انور بھائی ویل چنس بھائی زبر سبھا راؤنم او ان شاء اللہ استعمال بالکل جناب تاسو ہم استعمال اولے سو کیسن طاقت پلس فارمولا او اخبل صحت چکن واپس تاسو راوڑل سو السلام علیکم السلام علیکم السلام علیکم جی جناب کال ڈراپ ہو چکی ہے جناب آپ ہمیں کال کر سکتے ہیں 09635111 پر 511488 پر آپ ہمیں کال کر سکتے ہیں ٹھیک ہے جناب السلام علیکم السلام علیکم السلام علیکم ہیلو ہیلو ہیلو جی جناب کال کرتے ہیں لیکن آواز نہیں دیتے ہیں چیک کر رہے ہوتے ہیں جی اثر ڈیرا اسماعیل خان سے جو بھی مجھے کال کر رہے ہیں تو وہ پہلے سن رہا ہے پہلے چیک کرتا ہے تو بالکل جناب یہ ہمارا شو جو ہے یہ لنک کے تھرو ہے تو آپ کو آواز جو ہے نا وہ تھوڑی 2-3 منٹ لیٹ مل رہی ہوگی تو جیسے آپ مجھ سے کال کٹ کریں گے تو آپ اپنی آواز پھر ایک مرتبہ سن سکیں گے ریڈیو پر سو یہ لنک کے تھرو شو ہو رہا ہے ڈیرا اسماعیل خان میں گلوبل ایف ایم 91 ڈیرا اسماعیل خان پر تو بالکل جناب جتنے بھی ڈیرے والے مجھے سن رہے ہیں آپ لوگوں نے بھی طاقت پلس فارمولا استعمال کرنا ہے ٹھیک ہے جناب طاقت پلس فارمولا آپ لوگوں نے استعمال کرنا ہے ڈیرا اسماعیل خان میں کسی بھی قریبی کاسمیٹک سٹور یا جنرل سٹور سے آپ لوگوں نے نام لے کر طلب فرمانا ہے طاقت پلس فارمولا آپ لوگوں نے استعمال کرنا ہے اور اپنے آپ کو جو ہے نا صحت مند بنانا ہے چاہے آپ کی کتنی بھی پرانی کمزوری کیوں نہ ہو چاہے بہنیں ہیں بھائی ہیں ٹھیک ہے آپ استعمال کر سکتے ہیں اور آپ کی جو کھوئی ہوئی طاقت ہے کھوئی ہوئی جو آپ کی ٹھیک ہے جناب کھوئی ہوئی آپ کی جو پہلے والی مطلب طاقت تھی وہ گم ہو چکی ہے تو اس کو ڈھونڈنے میں آپ کی مدد کرے گا جی کیسن کا طاقت پلس فارمولا کیسن طاقت پلس فارمولا آپ لوگوں نے استعمال کرنا ہے اور آپ کی جو کمزوری ہے وہ بالکل ختم ہو جائے گی جی بالکل جڑ سے اس کو ختم کر دیا جائے گا آپ لوگوں نے آدھا گلاس دودھ ہو یا ایک پیالہ دودھ ہو اور ایک چمچ ساتھ آپ لوگوں نے یہ سپلیمنٹ لینا ہے آدھا چمچ آپ لوگوں نے ساتھ جو ہے نا طاقت پلس فارمولا کا لینا ہے اور آپ لوگوں نے استعمال کرنا ہے تو ان شاء اللہ آپ کی کمزوری جو ہے وہ بالکل ختم ہو جائے گی السلام علیکم السلام علیکم تو جناب کال از ڈراپ ناؤ کال ڈراپ ہو جاتی ہے جی ایک مرتبہ پھر میں آپ کو نمبر بتاتا ہوں 09635111488

0: बिल्कुल डिपार्टमेंट चिकन प्रोडक्ट थी आज जिला ठांग से जरबत खान अजी से आपको आता मौजूद दी दीन इलावा डिपार्टमेंट कॉस्मेटिक चिकन प्रोडक्ट थी आ जिला ठांग से अलबदर मार्केट अफसर खान प्लाजी छे सदर मार्केट छे मौजूद दी सदाम प्लाजा या रमजान मार्केट छे मंसूर जनरल स्टोर जरबत खान अजी से दुकान से कुमदा अलता हम डिपार्टमेंट कॉस्मेटिक्स प्रोडक्ट मौजूद दी दीन इलावा दबरीची जिया जनरल स्टोर शेख उतार अड्डे बने हम मौजूद दी ग्रानो कदरमनो अरविदुन को दे अमाखील चिकुम्मा लिस्नर दी गुलाली गुलाली लिस्नर में चिकुम दी आगा डिपार्टमेंट कॉस्मेटिक्स प्रोडक्ट चिकुम दी मंसूर जनरल स्टोर शादी खेल उमाली शेख खुशतासी अस्सलाम वालेकुम
1: जी
0: अब्दुल हादी की में हाल ठीक वदे चंगा वदे क्यों मैं कितना चुपती आवदा मैं आज चुप कर गया तब प्रोग्राम कौन करे सी ना बाबा रिकॉर्डिंग की था मैं लाइव होना देख मैं हूँ लाइव हर वे लाइव होना
1: छुट्टियाँ
0: कह ले यार कह के ले सा कोई करन दी थी करो ना हाँ अल्हम्दुलिल्लाह तू अपना हाल ले तू ठीक वे जग जोड़ी वे
1: अमन सकून है
0: किवे निभदी पई है जिंदगी जबरदस्त जबरदस्त जी अब्दुल हादी साहब क्या आंकड़ा चाहो बिया कुछ आंकड़ा चाहो
1: नहीं नहीं बस सलाम देते बस
0: वालेकुम सलाम वालेकुम सलाम और जी यो कस्मी यादी जी दिर सेहत में यादी जी दि प्रोग्राम ने बाद में हम यादी जी दिमा यो लिस्टर वो होटल वो सैद गुलाम साहब हम रुकसवाए था पता नहीं चीर इतला था कि चाहता मालूम ही अगर तमाम सलाम वार कुशा सलाम वालेकुम अल्हम्दुलिल्लाह बिल्कुल ठीक ठाक है रूर में चूकता हुक्म जी नदा खलील खाना पखेर पखेर तबियतुन सियतुन
1: रिशदी
0: कुर्बान कुर्बान बस खबरों बांधे बाखता हूँ दास को किदाय नहीं सी घंटे ही तर वो क्या जेवा नखल दूरा दूर द्रनी घंटे खुद ही नहीं हुई दा मनो कुछ इसे डंगार हैं कमजोर आए हैं खुदता घंटे या खस्ता है सशा चसले हेलो हेलो खलीला हाँ शखीर बढ़िया आवाज रही खलीला अच्छी नवी सड़ी दी दारता हुआ है परमानेंट दे खस्ता दे कला उस पूरी दे न दे खस्ता पर सोचू ना ये
1: वर्ता
0: बस दा दा ने तू ना चितिर तड़े का ना बेबा कार सवाई तर पसे बस सही था नूर चने भी सड़ी थी चौक चौक दी दर सर नूर चौक था जिशान हाँ ममद पटोलो में सलामुन आवाया शाह वालेकुम सलाम डेरा मेहरबानी ओके अल्लाह हाफिज जी जी
1: ओके
0: अल्लाह हाफिज अल्लाह हाफिज अल्लाह हाफिज जी ओके ओके ओके ओके स्व जी नंबर दरसरा नोट को नंबर द 03 04 99 25 3 8 8 अस्सलाम वालेकुम
1: वालेकुम अस्सलाम चांद ग्रान से तकड़ाई
0: यार ऐसा से अब जखो बिल्कुल शे तो बखपुल जड़गी आलरता वाए
1: बस वाला प्रोग्राम में जार वेदाय ग्वाज में उरता नी बोला वाला सारा
0: हां शी सेड वाल ग्वाज का किनाय ग्वाज خوشی
1: کرانچے
0: کرانچے اور تیلا
1: خان زوی راغلا بیا جلسا کولا بیا وچ پستانه چ چرتا و جاغا گیدڑ کالو نه یا چوک مچر کالو نه کنا و چ سم نامونا پیکشیر
0: ہاں
1: و ستا تا و چ لر دا ٹانک سلا کو دا کو مورے پلارا نکای مورے مورے بچو بازار دا
0: بس و در اکچولی کولو دی پارا میں پرمننٹ دروڑا دے تا سو پرمننٹ استعمال کو چتا سکشلی سکانو بیا با ٹانکس خبر وا خبر وارو ترتایا مال چتا تاسو سره کشلی سکانو بیا با ٹاک نہ ٹانک جوړ سی شاہ نور شیو
1: مال وا غدا مثلا تا پنی نہ ریزالت کولای دا اساس فائدہ
0: گورا دا اصل خبر دی ریزالت تک نا مولا خو بجو راجو دا خبر ہے دا خبر گورا ما ہمیشہ دا خبر کرے چھ تاسو چرنگ ریزلٹ در کرے دا خبر کو دا میں کلا نے دی ویلی چھ بھائی کش ریزلٹ در کرے نور تے ایو کشنی بے مرتے ایو دا با کلا نو وائے تر تا رشتے عمل وائے
1: مرگری بے مازیگر تیم تلو دی دا تی تور تور غوڑ وخڑی استی ہی
0: کرنے
1: وائے بچے ووز لسوات بنیر راگلی
0: پاو بس دا دا کر سوات بنیر نکنے در اغلائے کنے دا پرمننٹ چکم دا منگور نه راغلا دا صحیح دا
1: بعد هغه ټوپ تا هغه چې وست یا دا ولا خو بیا پورا توصیل لکه یا دومره ورځې کی خبره و سره غیر رنگ وال
0: ها رنگ وال می مکمل اگړه چې بالکل موجود دا کتا سو چا دا سي وشتانو مسلې کنه چې دا غیس دا دغه د ډبې د دوه ډبې چې دوه غټ غټ پاکټ دي دا دا بداسی کبھی چھ مطلب چورا دے پکاری آدی چیرے پیالی لا چشتا بیوا چھ آبا اولا گیا انور با دغا چھ کم دکن دبای چھ کم دا اغی چھ پوڑی چھ کمی دی اغو پوری خپل دکانے دا
1: اچھا یہ دا پا بیا سر ملاوائی دا دوا
0: دوا با ملاو کیا پو وشتانو بیا اولا گبی انور با بند کی نور با بند کی دا تا غند دا تا چھ چورا سار دکن دخ پارا انشاءاللہ چلور پینجم یاسی بای یو دبای چورا بی یا سڑے اسپین بدی دار نکری جی بدی ورکڑی روجو تا دا دین چ وس
1: یا ور کو دا تو خل موسم جوڑ کڑای در بعد
0: تر تین چ یو کس یو کس ملی دے سم روجو تا روجو تا نکری جی ور وا شیدا بری تو سار تا نکری جی ور وا اس دا کو
1: مودا سا دا گان خلق تے گرام ای بنالی منگائی دور دا سڑیا و ساغا دا
0: دا خبر دے کچھ لے در شاہ چلو اگا زور اگا بلا اور اجوال خبر دے اگا با جواب بدر کن ما ہمیں آمی ویرسل آو سایی دا اگا تر تیلا میں نا چھے اکم شاہ دے چھے کبھی توری چھے استعمالی سوریا بیا چھے استعمالی کیا چھوی بیا اسپینی خدا خو کولا وا کولا لرگی تا ارنیزو کا غاشونا ادا سے چکے اولا گئی جدوا جائے گی چلو زیتر شو شادا زیتر شو ایسا کانا ڈیرا مہربانی ڈیرا مہربانی سلام بھائی کیا حال ہے سب ٹھیک ہے بھائی میں بھی آپ کا پروگرام سن رہی ہوں میں رویش فرام ٹانک رویش تھینک یو یو جہان مننا شکریہ گرانو قدر منو اربدن کو دادی پرمنٹ کاسمیٹکس پروگرام ز آر جی تاثیر تاسو خدمت سے حاضر ہوں یہ کالر تھا موقع ورکو السلام علیکم الحمدللہ ورور مشرنگ دا شدا
1: الحمدللہ مہربانی دا استاد دوغانی دی
0: چنه وزاری دی ورور
1: دست نه وزاری خو بس سوال نه دی راوړی دی خلک دی تنکړی دی
0: نه خو سوال جواب ورو شوا زر کا وا ټیم ختم دا بیا
1: سوال جواب خو منځ دا کنګی
0: یار ازره می وای چې ورشی ته می خزا ولای وي درون درون بھائی درون بھائی پاتا دین بالکل صحیح جواب دے دا صحیح دا دا صحیح جواب دشمن دا
1: صحیح دا
0: وعلیکم السلام جی گرانو قدر منو اربیدن کو دین ننی سوال جواب چکم دا آپ بالکل شمنج دا جی شمنج جواب دا گرانو قدر منو اربیدن کو ڈپارٹمنٹ کاسمیٹکس دا پروگرام لائیو برائے استا سوار بھی دائے ڈپارٹمنٹ کاسمیٹکس پروڈکٹ چکم دی آپ زری چی ہم موجود دی ذوالفقار والی چی ذوالفقار وازی چی او جی برکی آباد چی بسم اللہ جن سٹور چی موجود دی او گلابی پام خواتا بالکل گلابی پام خواتا ہم موجود دی محبت عام شد غسوا گرانو قدر منو اربیدن کو عمر اڈی چی چیر تشی دی ٹک رشکی ولاری التا جانزیب جن سٹور چی کم دا دی جانزیب دکان چی کم دا التا دی پرمن کاسمیٹکس دا پروڈکٹ جی بالکل موجود دی نام بیتا سور تا خلو او پروڈکٹ پا دکاندار در کبھی گرانو قدر منو اربیدن کو ڈپارٹمنٹ کاسمیٹکس ننانی پروگرام وقت چکم دا آسر ترسی یاد ساتو چی ڈپارٹمنٹ کاسمیٹکس پا حوالی سرا چی چی قسم ہم معلومات مو پکاری دا ما نمبر در سرا نوٹ کو ہر وقت کال کول ایسو او ڈپارٹمنٹ کاسمیٹکس پا حوالی سرا معلومات اخست ایسو نمبر ٹول نوٹ کو ای وائی وائی انسا در شو نمبر دا 0 3 0 4 9 9 2 5 3 8 8 یعنی 0 3 4 99 25 388 0 3 0 4 9 9 2 5 3 8 8 ماں ترا کو اجازت دلو یلا پاما